जय भाको छ जिन्दगी मन को कामनाई को बन्दगी एक दुई तिन चार पाँच कक्का